यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यमा अधिक विनियोग, उद्योग र अर्थनैतिक सुजोग सृष्टि गर्ने लक्ष्यले जापानको उद्योग तथा प्रतिष्ठानहरूसँग संयोग र सहयोगिता वृद्धि हुनेछ भनी आशा प्रकाश गर्नुभएको छ। जापानका प्रधानमन्त्री सानाया टाकाइसीको असम भ्रमण रद्द भएपछि हिजो भारत स्थित जापानका राष्ट्रदूत केसी ओनोसँग टेलिफोन मार्फत कुराकानी भएपछि मुख्यमन्त्री डाक्टर शर्माले यो कुरालाई प्रकाश गर्नुभएको हो। सामाजिक माध्यममा दिएको एक वार्तामा उहाँले भन्नुभएको छ कि जापानका राष्ट्रदूतसँग भएको यो छलफलमा इलेक्ट्रोनिक्स, सेमिकन्डक्टर, ढाँचा, उत्पादन, उद्योग, उद्यमिता आदि गुरुत्वपूर्ण क्षेत्रमा पारस्परिक सहयोगिता अधिक विस्तृत र गतिशील अनि फलप्रसू गर्ने क्षेत्रमा उभय पक्ष सहमत भएको कुरालाई प्रकाश गर्नुभएको छ। यस वार्तालापको समयमा भारतका एक्ट इस्ट पोलिसीको अधीनमा असमसँग चलिरहेको जापान सरकारको अंशीदारित्व र सहयोगिता अधिक सुदृढ गर्नको निम्ति देशका राष्ट्रदूतले पुनर्प्रतिश्रुति व्यक्त गरेका छन् भनी जान्न दिनुभएको छ। राज्यको सडक ढाँचा विकासको दिशमा नवतम संयोजनको रूपमा तिनसुकिया जिल्लामा निर्माण गरिएको एटी रोड र श्रीपुरिया सहयोगी उरनिया सेतु आज उद्घाटन गरिएको छ। दिउँसो 11 बजे श्रीपुरियामा यस उपलक्ष्यमा आयोजित कार्यक्रममा शाह जनजाति र आदिवासी कल्याण विभागका मन्त्री रामेश्वर तेली मुख्य अतिथिको रूपमा उपस्थित हुनुका साथै तिनसुकियाका विधायक पुलक

चाहिँ उपस्थित हुनुहुन्थ्यो। देशको अन्यान्य क्षेत्रको सँगै असममा पनि भोलि राष्ट्रिय प्रतिषेधक दिवस पालन गरिनेछ। यस दिवसको अंशको रूपमा सबै जिल्लामै जन्मदेखि 5 वर्षभित्रका शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गरिनेछ। स्वास्थ्य विभागले राष्ट्रिय प्रतिषेधक दिवस पालन गर्नको निम्ति सम्पूर्ण प्रस्तुति गरेको छ। यस अनुसार राज्यका सर्वमोट 45,00,000 शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गर्नको निम्ति लगभग 24,000 प्रतिषेधक बुथ कार्यक्रम गरिराखिएको छ। 29 र 30 जुनमा भ्राम्यमान स्वास्थ्य टोलीले घर घर गएर प्रतिषेधक प्रदान गर्ने अभियान गर्नेछन्। त्यसरी नै बासस्थान र हाट बजार लगायत इटाभाटा तथा शहरका बस्ती क्षेत्रमा शिशुहरूको निम्ति पोलियो प्रतिषेधक प्राप्त गर्नको निम्ति निश्चित गरिनेछ। भेनेजुएलामा 2 शक्तिशाली भूमिकम्पमा मृत्यु भएको संख्या 920 जनासम्म वृद्धि भएको छ। भूमिकम्पमा लगभग 3,300 जना घाइते हुनका साथै गम्भीर रूपले आघात प्राप्त पनि भएका छन्। उद्धारकारीहरूले देशका राजधानी सहर कारकास छेउमा भूमिकम्पमा क्षतिग्रस्त स्थानहरूदेखि घाइते भएका मानिसहरूको जीवन बचाउने प्रयास जारी राखेका छन्। उल्लेखयोग्य यो छ कि देशमा गत बृहस्पतिबार पहिलो 7.2 प्राबल्यको भूमिकम्प भएको मात्रै केही सेकेन्डमा पछि नै 7.5 प्राबल्यको अर्को एउटा शक्तिशाली भूमिकम्पको फलस्वरूप धेरै संख्यामा गृहहरू भत्किएका थिए। भारतले भेनेजुएलाको विध्वंसी भूमिकम्प पछि देश प्रति अपरेसन एमिस्टेट उद्घाटन गरेको छ। भेनेजुएलाको सर्वसाधारण प्रति सहानुभूति र एकताको चिन्हको रूपमा अपरेसन एमिस्टेट मार्फत मानवीय सहयोग र दुर्योग सहाय्य अभियान चलाएको छ। वैदेशिक परिक्रमा मन्त्रालयको एक विवृतिले प्रकाश गरे अनुसार यो अभियानको अंशको रूपमा आज बिहान भारतीय वायुसेनाको C-17 ग्लम मास्टर विमानले मानवीय सहाय्य सामग्री र 41 जना एउटा उद्धारकारी दलले भेनेजुएला अभिमुखे रवाना भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणी को मन की बात कार्यक्रम मार्फत देश विदेशका सर्वसाधारणसँग मनको भाव व्यक्त गर्नुहुनेछ। यो कार्यक्रम 135 संख्यकको खण्ड हुनेछ। राज्यको 12 जिल्लामा भोलि बडो गाह्रो मणिपुरी र मार माध्यमको निम्ति विशेष टेटको लिखित परीक्षा अनुष्ठित हुनेछ। निम्न र उच्च प्राथमिकको निम्ति अनुष्ठित हुने यो परीक्षाको निम्ति प्रशिक्षकहरूले प्रवेश पत्रसँग कुनै पनि एउटा फोटोयुक्त परिचय पत्र लिएर जानुपर्नेछ। यस अतिरिक्त प्रशिक्षकहरूले परीक्षा केन्द्रभित्र मोबाइल फोन, डिजिटल घडी अथवा कुनै पनि इलेक्ट्रोनिक सामग्रीहरू लान सक्ने छैनन् भनी राज्यका प्राथमिक शिक्षा संचालकले एक निर्देशना जारी गरेको छ। गुवाहाटी महानगर उन्नयन प्राधिकरणको अधीनस्थ महानगरीको उद्यानहरूमा प्रवेशको निम्ति आउँदो 5 जुलाईदेखि कार्यकारी हुने गरी शुल्क निर्दिष्ट गरिएको छ। प्राधिकरणको तर्फबाट प्रकाश गरे अनुसार उजान बजारको जोरपोखरी उद्यान र शरण्य पहाडको गान्धी मण्डपमा प्रत्येकजन व्यक्तिको निम्ति प्रवेशको निम्ति 20 रुपियाँ, आम्बारी सहित उद्यानमा 25 रुपियाँ, सवालकुसीको वस्त्र उद्यान, हेङ्राबारी अमृत उद्यान, आदाबारी अटल उद्यान र राज्य चिडियाखाना छेउको श्रद्धाञ्जलि कारणमा प्रवेशको 30 रुपियाँ, पान बजार नेहरू उद्यानमा 50 रुपियाँ, फाँसी बजार उद्भिद उद्यान, उजान बजार सती राधिका शान्ति उद्यान र पान बजार ब्रह्मपुत्र रिभर फ्रन्ट उद्यानको निम्ति 60 रुपियाँ, पान बजार महाबाहु ब्रह्मपुत्र नदी ऐतिह्य केन्द्रमा 150 रुपियाँ र पान बजार गुवाहाटीको रोपवेको निम्ति एकपल्टको निम्ति 250 रुपियाँ धार्य गरिएको छ। अवश्य 9 वर्षका तलका शिशु र 75 वर्षका ऊर्ध्वका नागरिक र विशेष रूपमा अक्षम व्यक्तिहरूको निम्ति उद्यानमा निशुल्क प्रवेश व्यवस्था गरिएको छ। अर्कातिर प्रातः भ्रमण गर्न चाहने व्यक्तिहरूको निम्ति बिहान 6 बजेदेखि 10 बजेसम्म निशुल्क प्रवेश व्यवस्था गरिएको छ भनी प्राधिकरणले जानकारी दिएको छ। विश्वको विभिन्न स्थानमा पालन गरिएको अन्तर्राष्ट्रिय अनरस दिवस आज गोलपाडा जिल्लाको नलङ्गा पहाड गाउँमा पनि विस्तृत कार्यक्रमले उद्यापन गरिएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा सकारबाट बोलिरहेका छौँ। यो कार्यक्रम मेडम एपको 4.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 28 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नु

0: साहित्यिक कार्यक्रम। यस कार्यक्रम अन्तर्गत सुन्नुहोस् कविता पाठ दिपाली छेत्रीबाट।
1: कविताको शीर्षक आमा। तिमी कति महान छौ यो संसार देखायो आमा, हजारौं जन्ममा तिर्न नसक्ने गुण लगायो। आफ्नो भागमा परेको खुसी आफूसँग नराखी, भिड पाखा घाम पानी केही नभनी पढायो आमा। घाँस र दाउरा गर्दा आफू खाली खुट्टा नै हिँड्यौ, मलाई नयाँ किनी आफूले काडा भिजायो आमा। आफू भोके बसी अगाए भन्छु कति महान छौ, आफ्नो खुसी माया मारेर मलाई नै दियो आमा। आफू लडेर मलाई हिँड्न सिकायो यो संसारमा, हिँड्न नसक्दा ताते ताते हिँड्न सिकायो आमा। पाइले पिछे काडा भिजाउन खोज्ने सहरमा, काडामा टेकेर फुलहरूको दुनियाँ घुमायो आमा। कविताको शीर्षक बुबा। मूल वृक्ष भई बसेका ती बुबा महान श्रेष्ठ हुन् यो जगतकै, मनमा कुनै संख्या नगरिकनै अभाव टार्दछन् सन्तानकै। आफू झटाएर सहेर पनि फुली फल्न खोज्दछन् अति, मूल वृक्षलाई बिर्सिदिने गर्छन्। चुम्दछन् सफलता शाखाले जब, गुनासो गर्दैनन् कहिले पनि उनी। ऋणले कति बोझ बोकेको छ भनी रूख वृद्ध हुँदै जान्छ जब, अनि फल सबै बन्दछन् आँखाका तारा। तिनै फल फूल आदिको बनिन्छ महँगो जुस औषधि आदि। रूख भनी रडिरहन्छन् वृद्ध अवस्थामा, सम्पादकलाई दिँदै आफ्नो परिचय आदि। मेरो घर त अमुक ठाउँमा, मेरो छोरो डाक्टर इन्जिनियर आदि। तर रहेनछ उसको मनमा मेरो प्रति माया अलिकति पनि। यो वृद्धले के गर्ला भने आफू श्रेष्ठ बन्ने कोसिस गरौँ परिवारमै, मनमा गुलाब छडी जानु नपरोस्। कोही वृद्ध आश्रममा वृद्ध अवस्थामा पीडा बोकी अनेक थरी। कविताको शीर्षक प्रकृतिसँग हाम्रो सम्बन्ध। प्रकृति नै हुन् हामी सबै प्राणीका जननी, धन्य प्रकृति हामी हो जलस्रोतका धनी। स्वच्छ वातावरण स्वर्ग जे हाम्रो देश, क्या मिलेका छन् यहाँ हिमाल पहाड मधेश। हिमगिरीबाट निस्किने नदी खोला र झरना, यिनै श्रृङ्गार हुन् धरती माताको गहना। कसैले अब मास्नुहुन्न वन जङ्गल, यो चराचुरुङ्गी बाघ भालुको हो बास स्थल। जसले ठान्छ आफूलाई बलशाली देश, काम यसपालि राम्ररी गरोस् विशेष। जलवायु परिवर्तनमा राखोस् ध्यान, यो पृथ्वीको कम गरोस् तापमान। कविताको शीर्षक वेदना। बिरानो भनी तिमीलाई भन्यो, मुटुमा पिर नपुगिदेऊ। आजको बिहान धमिलो भयो, भोलिलाई तिमी नबिर्सिदेऊ। अरुणाचलको अटव्य जङ्गल इतिहास तिम्रो बोल्दैछ, पन्दाको विशाल समुद्र पनि एकहोरो तिमीलाई हेर्दैछ। माटोले यहाँ सम्झना गर्छ सीमामा तिमी लडेको, लडाकको हिउमा गएर खोज भेट्नेछौ हन्डी पुर्खाको। कसैले पराई भनेछ तिमीलाई, माटोले कहिले भन्दैन। आमाको माया धरतीले दिन्छ, पहाड खोलाले भन्दैन। माटाको माया सम्झेर आऊ, मुटुमा पिर नबोक। लोहितको पानी तिमीलाई हेर्छ, उदास भाका नपोख। कविताको शीर्षक यस बेला तिनलाई फर्क भनिदिए हुन्छ। ती जो त्यहाँसम्म आएर मलाई फर्खिरहेछन्, तिनलाई कसैले फर्क भनिदिए हुन्छ। तिनले गाउने गरेका गीतहरू अवश्य नै मिठा होलान्। कुम्भकर्णका कानहरूलाई गीतको के काम। तिनलाई आफ्नो जिन्दगी भन्दा कतै सपना प्यारो, त तर यहाँ ती सपना

0: फस्टाउने एउटा पनि कुनै चोक छैन। पहाडले छेकेको यस सहरमा पर्खाल थपेर जताततै सुरक्षित छन् यहाँका मानिस गहिरो निन्दमा। त्यसैले तिनलाई अहिले फर्क भनिदिए हुन्छ। तिनका इच्छाहरू पवित्र छन्, तिनका हातहरू स्वतन्त्र छन्। म धमिल्याउन चाहन्न तिनीहरूका सपनालाई। ती उतै सुरक्षित रहन् उनीहरूकै आँखामा। मलाई विश्वास छ ती रिसले मुरमुरिँदै फर्कने छन् यस बेला, र फेरि आउँदा ती मलाई कुल्चने गरी आउने छन्। मेरो छोरो स्वागत तोरण सजाइरहेको हुनेछ त्यस बेला।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत कविता पाठ दिपाली छेत्रीबाट। अब सिकार्नुहोस् लघुकथा खड्गराज राउतबाट।
2: कथाको शीर्षक छ प्रतिशोध वायुपुत्रको। आज झन्डै 22-25 वर्षपछि दुर्गागढी गाउँमा फेरि अर्को एउटा गाउँले सभा बस्ने निधो भएको छ। फेरि अर्को सभा भन्नुको तात्पर्य हो, यसै गाउँ र ठाउँमा लगभग 2.5 दशक अघि जुन विवादास्पद स्थितिमाथि छलफल गरिएको थियो, त्यस्तै हुबहु मुद्दाको पुनरावृत्ति आजको दिनमा कार्यकारी हुने अवस्था तय गरिएको छ। सोही प्राथमिक पाठशाला परिसरमा आज गाउँ इलाका बाहेक वरपर क्षेत्रका जिज्ञासुहरू पनि ठुलै सङ्ख्यामा भेला हुँदै आएका थिए। सभास्थली स्त्री पुरुष दुवै थरीको बाक्लो उपस्थितिले खचाखच भरिँदै आयो। त्यस बेला र यस बेला भएको र हुनै लागेको कौतूहलपूर्ण मूल विषय थियो गर्भस्थ बतासे शिशुको छद्मवेशी बाउ सुनिश्चित गरी सामाजिक मान मर्यादा र सन्तुलन भङ्ग हुन नदिने अडान। सन्दर्भ एउटै र उस्तै भए पनि आरोपित पात्र पात्र पहिलेको झैँ निमुखा गर्भिणी अनि ठोकुवा गरेका आदेश लुरु लुरु पालन गर्ने खालको पानी मरुवा युवक थिएन। प्रतिशोधमा उम्लिएको एक जोधा फेला परेपछि सभास्थली असामान्य बनिनु स्वाभाविकै थियो। त्यसैले अहिलेको परिवेश तद्रूप गम्भीर बनिँदै गयो। वस्तु त यस घरीकी दोजिया पात्रा सम्पन्न घरानामा फले फुलेकी हैकमी परिवारसँग सम्बन्धित थिए। ठुलै खानदानी रवाफकी धाक र नाक थिए। त्यस्तै प्रतिकारवादी पात्र पनि आफैमा एक जुझारु हिम्मती र वाकपटु थियो। त्यसैले अहिलेको वाद विवाद चरम चुलीमा ढिक्की च्याउ गर्दै थियो। पहिलेकी दोजिया पात्रा निर्धन घरायासीमा दरिद्र पूर्ण फजिती सहेर पले बढेकी अपठित अनि सकल्ती शब्दमा आफ्नो व्यथा ओकल्न नसक्ने निमुखा थिए। आफू बलजफ्ती करणी हुनु परेको दुर्दशा केवल अभियुक्तलाई औल्याउँदै रोदन क्रन्दन गर्न सक्दथे। सो उपरान्त उसको दोस्रो विकल्प थिएन। ती कुराको हेक्का आज बसेको सभासदका मथिङ्गलमा पनि अहिलेसम्मै ओझेल परिसकेको चाहिँ अवश्य नभएर